0: سامعین ایس بی ایس اردو پر پیش ہیں جمعہ 19 جون کا ہفتہ رفتہ. امریکہ اور ایران کے درمیان 60 روزہ مذاکرات شروع ہو گئے ہیں. پولیس ایک مہلک حادثے کی تحقیقات کر رہی ہے جس میں 2 بچے جاں بحق ہوئے. روس نے ماسکو کی آئل ریفائنری پر یوکرین کے تازہ حملے کا جواب دینے کے عزم کا اظہار کیا ہے. اور اب مزید خبریں. ایران کے سپریم لیڈر آیت اللہ مجتبیٰ خامنائی نے کہا کہ انہوں نے امریکہ کے ساتھ جنگ کے خاتمے کے لیے ایک عارضی معاہدے کی منظوری دی ہے جبکہ ان کے کچھ تحفظات موجود ہیں. امریکہ اور ایران نے پہلے ایک عارضی معاہدے پر الیکٹرانک دستخط کیے تاکہ جنگ کو ختم کیا جا سکے, جس کے نتیجے میں یہ عبوری معاہدہ توقع سے 2 دن قبل مؤثر ہو گیا. اس سے دونوں ممالک کے درمیان وسیع تر مسائل پر گفتگو کرنے کے لیے 60 دن کی مدت شروع ہو گئی ہے, جن میں ایرانی جوہری پروگرام پر مذاکرات بھی شامل ہیں. امریکی فوج کا کہنا ہے کہ انہوں نے ایرانی بندرگاہوں کی بحری ناکہ بندی ختم کر دی ہے, لیکن مزید کہا جا رہا ہے کہ امریکی جنگی جہاز عام علاقے میں موجود رہیں گے. امریکی نائب صدر جے ڈی وینس کا کہنا ہے کہ معاہدے کے حصے کے طور پر آبنائے ہرمز کو دوبارہ کھول دیا گیا ہے. ادھر روس نے ماسکو آئل ریفائنری پر یوکرین کے تازہ ترین حملے کا جواب دینے کا عزم ظاہر کیا ہے. یوکرین کے صدر ولادیمیر زیلنسکی کا کہنا ہے کہ یہ ملک کی تیل کی پیداوار کو کمزور کرنے کی جاری مہم کا حصہ تھا. روس کے ایوان زیریں کے سپیکر سمیت کرملن کے سیاستدانوں نے کیف کے خلاف لڑائی میں مضبوط طاقت کا مطالبہ کیا ہے, جبکہ ایک ایم پی نے جوہری ہتھیار کے استعمال کی بھی وکالت کی ہے. کرملن کے خارجہ امور کے مشیر یوری یوشکاف کا کہنا ہے کہ امریکی صدر ڈونلڈ ٹرمپ کے ایلچی سٹیو وٹکوف اور جیرڈ کشنر جلد ہی روس کا دورہ کریں گے, کیونکہ امریکہ جنگ کے خاتمے کے لیے مذاکرات پر زور دے رہا ہے, جبکہ سٹیو وٹکوف نے زور دیا کہ ان کے دورے کی کوئی تاریخ طے نہیں کی گئی ہے. پولیس سڈنی کے جنوب مغرب میں رات بھر ہونے والے حادثے کی تحقیق کر رہی ہے, جس میں 2 بچوں کی جان چلی گئی جن کی عمریں صرف 1 اور 5 سال تھیں. قائم مقام سپرنٹنڈنٹ ٹیموتھی کولمن نے کہا کہ گاڑی چلانے والے ایک شخص نے بدھ کی دوپہر کے برومٹا میں پرائم میں موجود بچوں کو ٹکر ماری. انہوں نے کہا کہ دیگر موٹر سواروں اور گواہوں کی بہترین کوششوں کے باوجود بچے جاں بر نہیں ہو سکے, جنہوں نے بچوں کو سی پی آر دینے کی کوشش کی تھی اور یہاں تک کہ گاڑی کو ایک جانب جھکایا تھا کہ ایک بچے کو گاڑی کے نیچے سے نکالا جا سکے. قائم مقام سپرنٹنڈنٹ نے کہا کہ پولیس اب یہ سمجھنے کی کوشش کر رہی ہے کہ اصل واقعہ کیا ہوا تھا. ادھر کثیر الثقافتی امور کی وزیر کا کہنا ہے کہ پولن ہینسن کی نیشنل پریس کلب میں تقریر نے ان کی پارٹی کے منشور میں پالیسی حلوں کی کمی کو نمایاں کر دیا ہے. یاد رہے ون نیشن کی لیڈر نے اپنے 30 سالہ سیاسی کیریئر میں پہلی مرتبہ اس ہفتے نیشنل پریس کلب سے خطاب کیا اور ایک واحد ثقافتی آسٹریلیا کی حمایت کی, جبکہ کثیر الثقافیت کے خاتمے کی خواہش کا اظہار کیا. ثقافتی اور لسانی طور پر مختلف پس منظر رکھنے والے آسٹریلینز کی نمائندگی کرنے والے قومی گروپ فیکا نے محترمہ ہینسن کے بیانات کو مکمل طور پر مسترد کرتے ہوئے کہا کہ یہ وائٹ آسٹریلیا پالیسی کو دوبارہ زندہ کرنے اور تقسیم کو فروغ دینے کی کوشش ہے. کثیر الثقافتی امور کی وزیر این ایل اے کا کہنا ہے کہ محترمہ ہینسن کی باتیں نفرت انگیز اور غیر ذمہ دارانہ ہیں.
1: There's a fear in the community of how this might resonate and what the real impacts that this might have on people, particularly the kind of the dog whistling, but also some of the blatant racism that's in there as well. But there is also a sense of in unity we are strong, and a sense that also this is really about degrading Australia, degrading our communities. There is a strong sense of identity among all Australians that really puts our diversity at the core of that, that our diversity is our strength.
0: ادھر کچھ مذہبی رہنماؤں کا کہنا ہے کہ امتیازی سلوک کے بارے میں خدشات آسٹریلین شہریوں کو اس سال کی مردم شماری میں اپنے عقیدے کو درست طریقے سے ریکارڈ کرنے سے روک سکتے ہیں. یہ انتباہ ایسے وقت میں سامنے آیا ہے جب مذہبی گروہ لوگوں کو اپنے مذہب کی شناخت کرنے کی ترغیب دے رہے ہیں, یہ کہتے ہوئے کہ معلومات کا استعمال کمیونٹی سروس کی بہتر منصوبہ بندی کرنے اور حکومتی فنڈنگ کی رہنمائی کے لیے کیا جاتا ہے. حالیہ مردم شماری کے اعداد و شمار سے پتہ چلتا ہے کہ عیسائیوں کے طور پر شناخت ہونے والے آسٹریلین شہریوں کی تعداد میں کمی آئی ہے, جبکہ کوئی مذہب اور دیگر عقائد کی اطلاع نہ دینے والوں میں اضافہ ہوا ہے. یہودی کمیونٹی کی رہنما مشیل گولڈمین کا کہنا ہے کہ یہود دشمنی کے بارے میں خدشات موجود ہونے کے باوجود یہ ضروری ہے کہ لوگ اپنے عقیدے کی شناخت میں पुरएतमाद महसूस करें। इधर ये बात जल्द सामने आ जाएगी कि माह जून के बाद ऑस्ट्रेलियन आवाम को ईंधन पर एक्साइज मिल सकेगा या नहीं। ये 3 माह की मनसूबाबंदी उस वक्त मुतारफ कराई गई थी जब अमरीका, इसराइल और ईरान के दरमियान तनाजे ने आबनाए हुरमुज की शिपिंग को दरहम बरहम कर दिया था। ये गुजरगाह दुनिया की कुल तेल फराहमी का 5वां हिस्सा ले जाने के लिए कलीदी रास्ता है। इसकी वजह से आलमी ईंधन की कीमतों में इजाफा हुआ और महंगाई के असरात के हवाले से तशवीश बढ़ गई। अब जबकि वाशिंगटन और तेहरान ने तनाजे के खात्मे और आबी रास्ता दोबारा खोलने के लिए एक फ्रेमवर्क पर इत्तेफाक कर लिया है, वज़ीर-ए-आज़म एंथनी अल्बनीज़ी का कहना है कि हुकूमत ताज़ा तरीन सूरत हाल का जायजा लेकर फैसला करेगी कि क्या मुस्तकबिल में इस आसानी की जरूरत है या नहीं।
2: Look, we'll make our assessment over coming days. We obviously need to make a decision prior to June 30, and we need to do that in advance, obviously, of June 30, so people have appropriate notice. Our ERC meets regularly. We'll be doing that at the beginning of next week. We'll make an appropriate assessment.
0: जबकि इस हफ्ते मुल्क भर में महाजरीन का हफ्ता मनाया जा रहा है, ऑस्ट्रेलिया में नए घर पाने वाले अफराद इस बात पर गौर कर रहे हैं कि उन्होंने अपने सफ़र के चैलेंजेस का कैसे सामना किया। निबाहिद एशो एक इराकी महाजर हैं जो साल 2017 में ऑस्ट्रेलिया पहुंची थी जब उन्होंने इराकी शहर मूसल को तर्क किया था। वो कहती हैं उनका घर जला दिया गया था और वो अपने खानदान के साथ इराक को छोड़ने पर मजबूर हुई ताकि वो महफूज रह सकें। SBS अरबी से बात करते हुए एशो कहती हैं कि उन्होंने बतौर अपने तजर्बात का इजहार करने के लिए फन और मुसव्वरी का सहारा लिया। इधर ऑस्ट्रेलिया में खालिस बैरून मुल्क हिजरत तकरीबन 3 सालों में अपनी कम तरीन सतह पर आ गई है। महकमा शुमारियात का कहना है कि ये साल 2025 में सिर्फ 3 लाख से ज्यादा थी, जो पिछले 12 माह के मुकाबले में तकरीबन 9% कम है। नेट समंदर पार हिजरत ऑस्ट्रेलिया में रहने वालों के लिए आने वाले और मुल्क छोड़ने वालों की तादाद के दरमियान फर्क की पैमाइश करती है। ऑस्ट्रेलिया की आबादी 2025 में 1.5% बढ़कर 27.8 मिलियन हो गई, जिसमें एक बार कुदरती इजाफा भी शामिल था। ट्रेजरर जिम चालमर्स का कहना है कि जब लेबर ने हुकूमत संभाली तो हिजरत बढ़ रही थी, लेकिन अब इसमें काफी हद तक कमी आई है। सामईन, आप सुन रहे थे SBS उर्दू पर जुमा 19 जून 2026 का हफ्ता रफ्ता, और मैं हूँ वर्दा वकार। जी सामईन, आप सुन रहे थे हफ्ता रफ्ता, जिसमें हमने ये जाना कि दुनिया भर समेत ऑस्ट्रेलिया में गुज़िश्ता हफ्ता खबरों में कैसा रहा और कौन कौन से अहम वाक़यात पेश आए। और यहाँ अब ये याद दहानी ज़रूरी है कि SBS उर्दू की बराह रास्त नशरियात हर बुध और जुमे को ऑस्ट्रेलियन मशरक़ी वक्त के मुताबिक 3:00 साउथ एशियन पर नशर होती है। बुध का प्रोग्राम SBS 2 पर शाम 6:00 और जुमे का प्रोग्राम SBS 2 पर इतवार को शाम 6:00 नशर मुकर्रर के तौर पर पेश किया जाता है। अगर आप ये प्रोग्राम शाम को SBS 2 पर सुन रहे हैं तो कुछ खबरें तब्दील हो सकती हैं। ताज़ा तरीन मालूम के लिए sbs.com.au/urdu पर जाइए। उसके अलावा आप SBS उर्दू को तलाश कर सकते हैं इंस्टाग्राम पर, फेसबुक पर भी मौजूद है SBS उर्दू, और यूट्यूब पर भी अब SBS उर्दू को देखा और सुना जा सकता है। SBS साउथ एशिया पर उर्दू प्रोग्राम का इंतखाब कीजिए और अपनी पसंद के पॉडकास्ट अपनी पसंद के अवकात में सुनिए। उसके अलावा SBS के यूट्यूब पर आपको कुछ दवील दौरानिए की लेकिन दिलचस्प वीडियोस भी मैसर आएंगी। आप इंस्टाग्राम पर कुछ रील्स देख सकते हैं जो सेलिब्रिटीज़ की हैं, कुछ फ़नकारों की हैं, अदाकारों की हैं या इन्फ्लुएंसर्स की हैं जो SBS उर्दू से कुछ बात कर रहे हैं या अपने सुनने और देखने वालों को कोई पैगाम दे रहे हैं। इसी तरह के पैगाम आप भी दे सकते हैं। SBS उर्दू के फेसबुक पेज पर जाइए और हमें पैगाम भेजिए कि आपको नशरियात में क्या कुछ पसंद है, कैसी मौसीकी आप सुनना चाहते हैं और वो कौन से मौजूआत हैं जिनका SBS उर्दू अहाता करे, वो कौन सी मुनफरिद कहानियाँ हैं जो आपकी दिलचस्पी का बाइस हैं, या अगर आपके अपने पास कोई बहुत मुनफरिद या अछूती कहानी है तो वो भी आप SBS उर्दू से शेयर कर सकते हैं। इसके साथ ही वक्त हो चला है कि हम नशरियात में शामिल करें कुछ मौसीकी, आपको सुनवाते हैं और का चल दिए तुम कहाँ।